0: اور جوابدہی میں کس طرح کا بدلاؤ آیا؟ کیا صرف یہ ٹیکنالوجی تک سیمت رہا یا اس میں جو جوابدہی ہے وہ بھی بڑھی؟
1: میری پہلی ملاقات ماننیہ پردھان منتری سے ہوئی جب یہ مکھیہ منتری تھے. میں اس سمے دہلی ممبئی انڈسٹریل کوریڈور کا مکھیہ ادھیکاری تھا اور میں سارے چیف منسٹرز کے پاس جا رہا تھا کہ نئے شہر بنانے کے لیے زمین قریب 150 کلومیٹر ایک شہر بنانے کے لیے چاہیے تھی, تو سارے مکھیہ منتری نے منع کر دیا. اور جب میں گجرات گیا تو چیف منسٹر سے جب ملا تو انہوں نے کہا کتنی زمین چاہیے, تو میں نے کہا کہ صاحب قریب 150 اسکوئر کلومیٹر چاہیے. تو انہوں نے کہا 150 کی بات مت کرو میرے سے, میں تم کو 750 اسکوئر کلومیٹر دیتا ہوں, تمہیں بنانا ہے نیا شہر تو جو کہ آگے چل کے سنگاپور سے بھی اچھا ایک شہر بنے اس طرح کا. تو اس طرح دھولیرا شہر کی شروعات وہاں سے ہوئی, پھر اس کی ماسٹر پلاننگ کرائی. تو لگاتار میں گجرات جاتا رہا اور میں اس کے بعد میں نے وائبرنٹ گجرات میں بھی 2 سال بھاگے لیا. مجھے یہ لگا کہ چیف منسٹر مودی صاحب بہت ویژنری ہیں اور آگے کی سوچتے ہیں. پھر اس کے بعد جب وہ پردھان منتری بن کے آئے, اس سمے میں سچیو تھا ڈپارٹمنٹ آف انڈسٹریل پالیسی اور پروموشن کا, تو میک ان انڈیا کیا, اسٹارٹ اپ انڈیا کیا. پھر بعد میں جب نیتی آیوگ میں سی او بنا تو پھر اس سمے یہ سارا ڈیجیٹائزیشن کیا, ایسپریشنل ڈسٹرکٹ پروگرام کیا, پروڈکشن لنکڈ انسینٹیو پروگرام کیا. اور میرے وچار سے یہ ہمیشہ لگا مجھے کہ ایک تو یہ اگلے 30 ورش آگے کی سوچتے ہیں.
0: اور جیسا آپ نے ادھارن دیا کہ آپ اتنی جگہ گئے تو انہوں نے آپ کو سنا. پردھان منتری مودی کی خاصیت یہ ہے کہ جب ان کے پاس کوئی آتا ہے وہ ان کو سنتے ہیں, سمجھتے ہیں اور پھر کوئی پرتکریا دیتے ہیں, اور ویژنری ہیں, دور کی سوچتے ہیں. سرکار سمے سمے پر یوجناؤں اور نیتیوں کی سمیکشا کے لیے چنتن شیور آیوجت کرتی ہے. آئیے سنتے ہیں اس سمبندھ میں ایک رپورٹ.
2: सरकारी योजनाओं और नीतियों को लागू करने में अधिकारियों और कर्मचारियों की भूमिका महत्वपूर्ण होती है. इसी को ध्यान में रखते हुए सरकार ने मिशन कर्मयोगी शुरू किया. इसका उद्देश्य सरकारी कर्मचारियों की क्षमता और कौशल को लगातार मजबूत करना है. नेशनल प्रोग्राम फॉर सिविल सर्विसेज कैपेसिटी बिल्डिंग यानी मिशन कर्मयोगी को सितंबर 2020 में मंजूरी दी गई थी. इसका एक प्रमुख उद्देश्य सरकारी व्यवस्था में रूल बेस्ड से रोल बेस्ड तरीके की ओर बढ़ना है, यानी अधिकारी और कर्मचारी अपनी जिम्मेदारी और भूमिका के अनुसार जरूरी क्षमताएं विकसित कर सकें. मिशन कर्मयोगी का डिजिटल प्लेटफॉर्म है iGOT कर्मयोगी. इसके जरिए सरकारी कर्मचारियों को अलग अलग विषयों पर ऑनलाइन प्रशिक्षण और सीखने के अवसर मिलते हैं. अगस्त 2026 में संसद में दी गई जानकारी के अनुसार iGOT कर्मयोगी पर 1,70,00,000 से ज्यादा रजिस्टर्ड यूजर्स हैं और प्लेटफॉर्म पर 5,600 से ज्यादा कोर्स उपलब्ध हैं. ये कोर्स डोमेन, फंक्शनल और बिहेवियर क्षमताओं से जुड़े हैं. प्लेटफॉर्म पर उपलब्ध कोर्स 23 भाषाओं में हैं, जिनमें हिंदी और दूसरी भारतीय भाषाएं भी शामिल हैं. अब तक iGOT पर 14,42,00,000 से ज्यादा कोर्स कम्प्लीशन दर्ज किया जा चुका है. प्लेटफॉर्म पर आर्टिफिशियल इंटेलिजेंस और उभरती तकनीकों से जुड़े 218 कोर्स भी उपलब्ध हैं. सरकार के अनुसार केंद्र सरकार के सभी मंत्रालय और विभाग तथा सभी राज्य और केंद्र शासित प्रदेश iGOT प्लेटफॉर्म पर ऑन बोर्ड हो चुके हैं. मिशन कर्मयोगी को लागू करने के लिए 30 राज्यों और केंद्र शासित प्रदेशों के साथ द्विपक्षीय समझौते भी किए गए हैं.
0: प्रफुल्ल जी, प्रधानमंत्री मोदी विजनरी हैं, यही सोच उनको यहाँ तक लेकर आई है. 25 वर्ष पूरे किए हैं और इसमें उन्होंने जन भागीदारी को सबसे बड़ा जो है अपना एक एस्पेक्ट बनाया है.
3: हम 25 वर्ष किसी एग्जीक्यूटिव रोल में चीफ मिनिस्टर, प्राइम मिनिस्टर, वो रोल तो देखते हैं. उसके पीछे 15 वर्ष उनकी संगठनात्मक यात्रा और उससे पूर्व 15 वर्ष सामाजिक काम में राष्ट्रीय स्वयंसेवक संघ के. तो जो जमीनी वास्तविकता है वो स्वयं नीचे से आने के कारण उनको उसकी बहुत अच्छी समझ, लेकिन उसके साथ साथ उनको टेक्नोलॉजी और बदलते हुई दुनिया की भी बहुत अच्छी समझ. तो उस कारण से पार्टिसिपेशन एंड टेक्नोलॉजिकल इंटीग्रेशन इनका गवर्नेंस में उन्होंने बहुत प्रयोग किया. मतलब जब चीफ मिनिस्टर बने तो स्वागत जैसी उन्होंने ये की. मुझे ध्यान में जब 20 वर्ष पूरे हुए तो गुजरात जैसे राज्य में लोग ये कहते थे कि ऑनलाइन प्लेटफॉर्म पर ग्रीवेंसेस लेकर कौन जाएगा, बट दैट हैज बिकम वन ऑफ द मोस्ट सक्सेसफुल मॉडल. और जब वो सेंटर में लेकर आए तो माईगोव के प्लेटफॉर्म के द्वारा उसी को और भी नए आयाम उसमें जोड़े.